एक खास लम चिग्यानुक चीजात का तो खोरे न्योत दी चीजात उन लांग अतेस प्लेनेट से रहत दी प्लेनेट दारां सख्पेग सेंटुस इनिर्ट तक्सपा बेहे साबिका नती दी यूनिवर्स में अनुक आठ प्लेनेट जो तेन सुक गाव सनी चारों तरफ दिंगे में जोंस पुस खोरें दुक पत्सुक दी निमाना प्लेनेट आठ कोई दी जंजोस पुलांग अतेस सोलर सिस्टम जिर्चाजिन दिरिंग सी नती टॉक पु दियाना सोलर सिस्टम में बारे अनुक योत यानखन कुन यंतां सक गनन यंबो दुक्षिक नतेस योंग मी मिनेट्स चुयानुक दी प्लेनेट्स ने बारयानुक निंसे वदुना सल्फो बसे यंतां सक पे एक्सपेरारिक प्रोचुपी कोशिश बेत यानखन कुन दी निमाउ गा नतांग हमेशा नतिर नाम पे का जगा मोतु गा शरबतों तं असली काल तनरिक दी निमाउ एक हीटी छतना ओती गोलेग इंसुक नतांग थोंत कि दी निमाउ ईस्ट अनुना शरे वेस्ट अनुर्गा से चेंदुक लेकिन सही कर तज नरिक दिंगिमा खुरी मलसे का खत योत और बाकी तमाम प्लेनेट्स उन गाना चिकचिक नति दी अर्थ पाइनंग दिंगिमे जोंस पुस हमेशा खोरेन दुख से योत तमाम प्लेनेट्स उन खुंती एक खास लम चिग्यानुक दिंगिमे थवास चक्कर तंगन दुख चाजिन यों तंग अतेस सबसे निमे छन पुखुरी का ना या नती दिंग ये माना सबसे निमोर पी का ना नते सिर का लतेनियोत नतंग निमे छन पना बाहरी तरफला सफर बना सक बच्चे कसनल ला नतंगा दी सोलर सिस्टम ही सबसे छुनसे प्रू या सबसे छुनसे प्लेनेट पूर्णा थुक चाजिन दू निमाना लेक सिंग निमोर लायोत दू एक ब्रागी बॉल ची चुक शिगा योतेन दिका अचुक कसुमी लुंग चिक या क्रिएचर चिक या उगजोत खन ची शिक मेत पाइन दी चुनचे प्लेनेट पुला मरकरी जरे जरबत दी मरकरी नती पूरा सोलर सिस्टम में अनुक सब बचिक चुनचे प्लेनेट पु इन मरकरी का ना बाहर ला बिंग मना देर ग्याप ना नतंग दूसरा नंबर प्लेनेट का है बेतंग दे प्लेनेट पुला वेनस जरे जरत वेनस अक्सर नतंग मोतुगा निमा शार बाबाचिक दुन प्यानुक या फितोगा निमार गसे ग्याप पुना एक संसंग स्कार्मिक न चोक्स ला नतंग निमे आसपास थोंचाजिन दी संसंग दिर्देमु ओत तंखनी दिस्कार्मा पु वेनस इन दी वेनसी चारों तरफ लेक सीना ठुकपो इन खनी एक इन्वायरमेंट चिक योते इन सुख गे वजह का दी प्लेनेट पो तमाम सोलर सिस्टम में अनुक सक बच्चे छंते प्लेनेट पो इन दी प्लेनेट पे कनंग अतार तक्ष बच्चे कि दी नती एटमॉस्फेयर पो या नती दी लूंग पो नतांग अचाम चिक अहमियत इन सुख जरे यह तंग यंग खन कुन दे कना दुन लत नतांग योंग अतंग तीसरा नंबर का युत खनी प्लेनेट पो ngana yari dirchespa artpo di duniyat po in di duniyat po ngati solar system anuk wadarang sakpe kainat anuk scientist ya insanist taspa bas khani planet sak ya baki chizat gham anuk na wahid do tsus jage gin ga ka insan wa baki jandar chisun yotan di artpo leksinar demo churang wa sungunpor sarang yot khani planet chik in di artpe ka یوت کنی لونگ پو خدای دو چکس نظام چی این چک کی گی زریه که نتی دی ارت پو نا دون لزیز کنی پلینیت نی چکس لا زیاده چنده اومد نر گیب نا نتی زرچه این کنی پلینیت سن چکس لا گرخمه اومد نتی ارتی که یوت کنی نتی دی لونگی کور چی گاز نتی ارت پو ردمو بسه توم سجاقسه یوتن دی اتموسفیر پوس نتی دی ارت پو نیمه وقت زیانوگ زیاده چنده ماشا چوک پا و چنی وقت زیانوگ زیاده گران مگران شوک پا جاکچاز این چوک دی فیلا دی آیان تان اسپیرا چی چیک نگری توپیک پینا بینگ سزرد که نگتانگا نگتی اتموسفیر پو چی باسیان بچهی باسی جاک پی کوشش بارگوشازین دی فیلا نگتیز پولیوشن نین می حساب پو نگتیز کنٹرول بچا انشاءاللہ دے باریانو گاتا موقعی تھوپ نا یہاں جاکشی گانتا دے باران سپیرا تانت کی گاتے سنگتی انوارمنٹل پولیوشن چی بسے بچائی بچائی انزرے یہاں لوگ سے گاتی ٹاپی کی طرف لا چھانا رک گاتی دی آرت دی چھان پولا سک بچی نیمور لا یوت کھانی پلینیٹ پو گاو گاتی نیمے کانا چوتھا پلینیٹ انہاں دولا گاتے

0: دخسا سپاینت پورگی خبر ان لائن یعنی نیوت پن میڈیا ملک اجس آکاش وانی کرگیلی کنا زیرین
1: جنگی بزنس ان لسکے تنگ میفیا لینچک آکاش وانی روکس یعنی چونلن لوکل ان یا فایولی تھوکی کائن آکاش وانی ستانچائن کسٹمر ان سخ پلے پیس کپس مانگ مو دارن انتس نن یا دفتر یا ہٹی کا جگ سنگ بانگ ان چائن آکاش وانی گا کیندر چکی کا ایڈورٹائزمنٹ بکنگ آکاش وانی لوکسو چینل ان کا ایڈورٹائزمنٹ تانچاو سمو دونا رین گن سے بکنگ بیفیا کال بازات 8700014242 کا
2: अपने बिजनेस को बढ़ाने के लिए लीजिए आकाशवाणी का सहयोग और दीजिए उसे बुलंदियों के पंख।
3: आपका बिजनेस लोकल है या राष्ट्रीय, आकाशवाणी देती है उपभोक्ताओं तक पहुंचने का हर विकल्प।
2: और अब तो आप घर, दफ्तर या दुकान पर बैठे बैठे कर सकते हैं आकाशवाणी के किसी भी केंद्र के लिए विज्ञापनों की बुकिंग।
3: आकाशवाणी के विभिन्न चैनलों पर विज्ञापन देना सुलभ और सस्ता।
2: बुकिंग है तो संपर्क करें 8700014242 पर
3: 8700014242। सुनो ना।
2: हाँ।
3: सोच रहा हूँ अपना बिजनेस क्यों ना बढ़ा लूँ।
2: तो रोका किसने है? हाँ,
3: रोका तो किसी ने नहीं, पर समझ नहीं आ रहा कि मदद किससे मांगूं।
2: मुझसे।
3: तुमसे? तो अच्छा बताओ फिर।
2: आकाशवाणी है ना, मैंने सुना है उसका नेटवर्क देश भर में फैला है।
3: पर उससे मेरा क्या फायदा?
2: देखो, फायदा है जिस शहर में चाहो विज्ञापन की मदद से उपभोक्ताओं तक पहुंच जाओ।
3: पर अब ये भी तो बता दो कि आकाशवाणी से संपर्क कैसे करूं?
2: बहुत आसान है, मैं बताती हूँ। नंबर नोट करो 8700014242।
3: ओ 8700014242। लो अभी फोन लगाता हूँ 8700014242 पर।
1: ایلومس بنی نوح انسانی رخص بچائیں حضرت علی مرتضیٰ علیہ السلام۔